0: 88
1: सिंध की आवाज खूबसूरती है जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ए जदीद माइक्रो बीड्स फार्मूलो अवां जी स्किन के बनाए निखरी ए चमकदार सिर्फ बिंडीहन में डार्क स्पॉट्स के करे खत्म ए दिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डी जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
2: خوش خبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹری کبیر روڈ میراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر

चुटकी टूट के ये बोलते पानी में चुटकी भर बेकिंग सोडा डालें और अंडे आसानी से छीले। अब बहुत से लोग जो हैं उन्हें बड़ी प्रॉब्लम होती है, अंडे उबालने में चटक जाते हैं और कहते हैं ऐसे जो है अंडे जो है वो नीट और क्लीन जो है हम नहीं छील पाते हैं। तो अंडे उबालने का तरीका है चुटकी भर बेकिंग सोडा डालें, अंडे जो है 8 से 10 मिनट उबालें, उसके बाद जब अंडे उबल जाएं और चूल्हा जो है वो बंद कर दें, आग फ्लेम बुझा दें उसकी, और फिर इसे जो है ठंडे पानी में अंडों को डालकर कुछ देर रख दें 4-5 मिनट। उसके बाद जब आप अंडे छीलेंगे तो अंडे छीलने जो है छीलते वक्त टूटेंगे भी नहीं और बिल्कुल सफाई के साथ जो है छिलका अंडे से अलग हो जाएगा। वक्त और मेहनत दोनों की बचत भी होगी, नतीज भी बेहतरीन होंगे। और एक चुटकी ही बेकिंग सोडा डालना है, बहुत ज़्यादा सारा नहीं डाल देना है आपने कि कहीं चम्मच भर के आप जो है वो बेकिंग सोडा डाल दें, नहीं जी नहीं, ये वाली मिस्टेक आपने नहीं करनी है। अपने सामने इनको बताते चलें, GFM88 के फेसबुक पेज पे भी हमारे प्रोग्राम की पोस्ट मौजूद है, नियाज हुसैन मलिक मौजूद हैं, वेलकम कहेंगे आपको, बहुत शुक्रिया। और जनाब ये एक इंटरेस्टिंग सी बल्कि अफसोसनाक सी बात है, बल्कि ये इंटरेस्टिंग तो क्या ही होनी है, ये नज़रों के सामने से एक सोशल मीडिया पोस्ट गुजरी, सोचा आप लोगों से ज़रूर शेयर की जाए। अपने हक में फैसला लेने के लिए खातून ने जज पर काला जादू करने की कोशिश की लेकिन खुद ही मुश्किल में पड़ गई। सिविल केस जीतने के लिए जज पर काला जादू करने के इल्जाम में 65 साल खातून को गिरफ्तार करके 14 रोजा अदालती तहवील में भेज दिया गया। खातून ने जमीन के जेरे इल्तवा सिविल तनाजे के फैसले को अपने हक में करने की कोशिश में जज की कुर्सी और डाइस पर सफेद सरसों के दाने छिड़के। मुलजिमा की शनाख्त मंजूला के नाम से हुई जिसे CCTV कैमरे में जज की कुर्सी पर सफेद सरसों छिड़कते हुए पकड़े जाने के बाद गिरफ्तार किया गया। ये वाकया फर्स्ट एडिशनल सिविल और JMFC कोर्ट में पेश आया। अदालत के अमले ने जज की कुर्सी पर सफेद सरसों बिखरी हुई देखी, फौरी तौर पर CCTV फुटेज चेक की जिसमें खातून को ये हरकत करते हुए देखा। कोर्ट एडमिनिस्ट्रेटर ने पुलिस में मुलजिमा के खिलाफ मुकदमा दर्ज करवाया और पुलिस हुकाम के मुताबिक मंजूला ने तफ्तीश के दौरान इतराफ किया। अदालती तहवील में भेज दिया गया। मेरी तो पर्सनल थिंकिंग ये है कि अगर आप हक पे हैं तो आप एफर्ट करें, कोशिश करें। आई नो वेरी वेल राह हक पे चलने वालों को मुश्किलात तो बहुत पेश आती है लेकिन एट द एंड इसका जो अंजाम होता है वो कदरे बेहतर ही होता है। ऐसे जो एक्टिविटीज जो है ना ये करना ये बहुत ही बैड हैबिट है, इससे जो है ना आपकी जो मतलब यानी कि नेगेटिविटी आपकी लाइफ में एक इन हो जाती है और आप जो है इस कदर नेगेटिव हो जाते हैं कि हर चीज़ को आप यहाँ कनेक्ट कर रहे होते हैं जो कि बिल्कुल भी दुरुस्त नहीं होता है आपकी रूटीन लाइफ में। तो कोशिश करनी चाहिए, अगर आप किसी भी महाज पे हैं वहाँ कोशिश कीजिए कि सच्चाई का दामन जो है वो थामे रखें, सब्र से जो है अल्लाह ताला से दुआ किया करें कि मेरे मामलात में आसानी करें और अल्लाह ताला तो सब बेहतरीन जानते हैं हमारे बारे में। अगर हम गलत होते हैं तो भी अल्लाह ताला को पता होता है, अगर हम ठीक होते हैं वो भी रब जानता है। तो हम लोग जो है ना अक्सर व बेशतर ऐसा होता है जब नेगेटिव जा रहे होते हैं तो हम सबसे पहले अल्लाह ताला को भूल जाते हैं और हम नेगेटिविटी में इतना जो है अपने जो है धंस जाते हैं दलदल में कि हमें कुछ भी वहाँ पॉजिटिव नहीं दिख रहा होता और फिर हम पे दर पे गलतियाँ करते हैं, गलत काम कर रहे होते हैं, होता कुछ भी नहीं है, होना वही है जो रब ने जो है हमारे किस्मत में लिखा हुआ होता है। कोशिश एफर्ट पॉजिटिव करनी है आपने, ऐसे बैड जो है ना वेव की जानिब नहीं जाना है। अच्छा जी यहाँ पर जो है मैं आपको बताऊँ, पॉपिंग बबल वार्प से मुराद वो इत्मीनान बख्श अमल है जिसमें प्लास्टिक की पैकिंग शीट में मौजूद हवा से भरे बुलबुलों को दबा कर फोड़ा जाता है। और बचपन में ये आप लोगों ने भी ये मतलब किया होगा, ऐसा जैसे होता है घर वाले कोई न्यू चीज़ मार्केट से लाते हैं
جب انباکس کی جاتی ہے تو اس میں سے وہ پیکٹ شاپر وغیرہ نکلتا ہے, اس میں چھوٹے چھوٹے سے ببلز بنے ہوتے ہیں. بچپن میں یقیناً یہ آپ نے کیا ہوگا. اس حوالے سے ماہرین نفسیات کا کہنا ہے پاپنگ ببل ریپ یعنی بلبلے دار پلاسٹک کو پھاڑنا ذہنی دباؤ کم کرنے, دماغ کو سکون دینے, خوشی کا احساس پیدا کرنے میں مددگار ثابت ہو سکتا ہے. اگر آپ بھی کسی پارسل سے نکلنے والے بلبلے دار پلاسٹک کے بلبلے پھوڑنے سے خود کو نہیں روک پاتے تو اسے پریشان ہونے کی ضرورت نہیں ہے. ماہرین نفسیات کے مطابق یہ عادت بچکانا پن کی علامت نہیں ہے بلکہ دماغ کو سکون پہنچانے اور ذہنی دباؤ کم کرنے کا ایک فطری عمل ہے. اور دی اکنامک ٹائمز کی رپورٹ کے مطابق بلبلے پھوڑنے کے دوران انسان کو بیک وقت چھونے, آواز سننے, بلبلہ غائب ہوتے دیکھنے کا تجربہ حاصل ہوتا ہے. یہ متوقع اور مسلسل حصے رد عمل دماغ کو سکون دیتا ہے, ذہنی یکسوئی بھی پیدا کرتا ہے. اب ماہرین کا کہنا ہے کہ ہر بلبلے پھوٹنے پر دماغ کو ایک چھوٹی سی کامیابی کا احساس ہوتا ہے جس سے خوشی اطمینان سے متعلق دماغی نظام متحرک ہوتا ہے. یہی وجہ ہے کہ یہ عمل بہت سے افراد کو خوشگوار محسوس ہوتا ہے. تو جناب یہ کسی بھی طرح غیر سنجیدگی ناپختگی کی علامت نہیں ہے بلکہ ایک بے ضرر سی عادت ہے جو ذہنی سکون اور جذباتی توازن کو برقرار رکھنے میں مدد دے سکتی ہے. اور ایک اور سوشل میڈیا پوسٹ, یہ پوسٹ ریڈ کرنے کے بعد میری اپنی کیفیت کچھ عجیب سی ہو گئی ہے. جب میں آپ سے شیئر کروں گی تو آپ بھی میری طرح ہی فیل کریں گے جیسے میں فیل کر رہی ہوں. اس وقت جاپان میں مبینہ طور پر خاتون نے ساتھ رہنے والی خاتون کے ہونٹ سی دیے, جس پر پولیس نے کارروائی کرتے ہوئے ملزمہ کو گرفتار کر لیا. یہ واقعہ کوگا شہر میں پیش آیا. 49 سالہ ماسائی ساکورائی سوئی اور دھاگے کے سے ساتھ ہی خاتون کے ہونٹ سی دیے اور متاثرہ 42 سالہ خاتون گھر سے ماسک پہن کر باہر نکلی اور قریبی دکان پر جا کر ایک کاغذ دکھایا جس پر لکھا ہوا تھا پلیز ہیلپ می, براہ کرم میری مدد کیجیے. دکان کے ملازم نے تقریباً پولیس کو 1:30 بجے کال کی جس پر ملزمہ کو گرفتار کیا گیا. متاثرہ خاتون نے پولیس کو بتایا وہ کسی بات پہ ناراض تھی, اس نے یہ قدم اٹھایا, مجھے بڑی ڈر لگا اس خطرناک ناراضگی سے. اور ہونٹ کو ناچ سے نیچے سے لے کر نچلے ہونٹ تک سوئی سے کئی بار چھیدا گیا, دونوں ہونٹوں کو ساتھ ملا کر سیا گیا اور جو خاتون متاثرہ ہوا ہے اس کے منہ کے اندر سے جو ہے داغا بھی گیا ہے جس سے وہ مزید مشکل میں آ گئی ہے. تو پولیس نے متاثرہ خاتون کی صحت سے متعلق بس اتنا ہی کہا ہے کہ اس کی حالت خطرے سے باہر ہے اور آگ لگ جائے ایسی ناراضگی کو جس کا نتیجہ اتنا خطرناک ہو, یہی کہوں گی اور کیا کہوں گی, کسی کی جان پہ بن جائے اور کسی کی اردار ٹھہری. تو بھائی دوستی کرتے ہوئے بھی بہت احتیاط کریں اور نفسیاتی قسم کے لوگوں سے جو ہے نا دور ہی رہیں. ایسا نہ ہو خدا نہ خواستہ وہ جو ہے اپنی نفسیاتی پن کی وجہ سے جو ہے کسی دوسرے کو نقصان پہنچائے, یعنی آپ لوگوں کو نقصان پہنچائے. تو پلیز ہر ایک سے دوستی نہیں کرنی چاہیے, بہت سوچ سمجھ کے دوستی کرنی چاہیے. یہاں پر ہم لیتے ایک چھوٹا سا بریک.

0: بسم اللہ الرحمن الرحیم. السلام علیکم دوستو. پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہ جو پنجو میزبان حاکم علی جسکانی. سامن جیو خوش تو جہان خوش, جیو آہے تو جہان واہے, صحت آہے تو سب کچھ آہے. پروگرام صحت جی گال میں اساں جے سٹوڈیو میں موجود ہوندا آہن سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین محمود صاحب, جے کہ مختلف بیمارن بابت جان ڈیندا آہن. ڈاکٹر صاحب جو خاص مہربانی آہن, محبت آہن, جو پنجو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں اچن تھا. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 0301-91-8051 0301-91-8051 اساں جو لائیو کال جو نمبر آہے. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. میں بدائی ہلوں تو ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو دہیں خان شام پنجے وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا آہن. ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر آہن, کدیں بھی اواں کے مایوس ناہے تھینو, کا بھی بیماری لا علاج ناہے, شفا دین واری ذات اللہ تعالیٰ جی آہے, علاج ڈاکٹر کندو. اگر اواں کے پتے میں پتھری آ, گردے جی پتھری آ, مسانے جی پتھری آ, پائلس آہن, نک جی ہڈی ودھیل آہے, گلے جا گدود ودھیل آہن, انہن سبنی بیمارن جو بغیر آپریشن جے, یعنی آپریشن ناہے کرائنو, بغیر آپریشن جے کامیاب علاج کیو ونجے تھو. ان کے علاوہ کیڑو بھی پرانا اواں کے سندھن جو سور آ, جوڑن جو سور آہے, کندرگ جو سور آہے, انہیں سبنی بیمارن جو کامیاب علاج کیا ونجے تھو. جگر جی بیماری آہے, ہیپاٹائٹس بی آ, ہیپاٹائٹس سی آہے, جن بارن جو قد ننڈو آ, قد نتھو ودھے پیو, یا جن جو مردن یا عورتن جو موٹاپو تھی ویو آہے, انہیں سبنی بیمارن جو کامیاب علاج کیا ویندو آہے. تو اساں دے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 ڈاکٹر صاحب کی اساں خوش آمدید چوں تھا پنجے پروگرام میں, محفل میں, محبت میں, جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں آیا آہن. ڈاکٹر صاحب السلام علیکم.
1: وعلیکم السلام سی.
0: ڈاکٹر صاحب ٹھیک ہے ہو تے بھی ٹھیک ہے
1: جی سی, اللہ تعالی جا احسان.
0: ڈاکٹر صاحب اواں کڑے کڑے دین تے وے ہو تھا کلینک تے, ان کا علاوہ کڑے بیمارن جو علاج کندا آیو, اج کڑے موضوع جان دیندا؟
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہلے تو سب تعریف ہوں رب پاک چھو جو اصے جارے تو خارائے تو روزی دے تو خوشی دے تو سبنی زمین آسمانی آفتن خواہ محفوظ رکھے تو. اصل پروگرام صحت کی گال جو روزانہ بر وقت ٹائم تے نشر تھی ہے, اصل کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا چھ ہی ڈی جمعہ چھنچر آچر سومر انگارے جو ڈی اصانی کلینک آف ہوں, یعنی کلینک بند ہوں اربع خمیس, یعنی چھ ڈی ایک ہفتے جو اصانی کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ودھن پوٹا پیٹرول پمپ کے ساموں کوچڑی روڈ تے موجود ہوں. صبح جو ٹائمنگ کے حوالے سے صبح جو 10 بجے کا شام جو 5 بجے تین. ان کے علاوہ اواں کے خبر ہے تو جے روزمرہ جا جے مسائل ہوں یا جے بیمارن کے حوالے سے سندھی ڈس ہوں وہ بھی اواں کے پروگرام کی توسط سے ایسا پہنچائی ہوں, یا جے ننڈی یا وڈی بیماری ہوں انہیں اویئرنیس ہی جو ہے سو پروگرام کی شناخت ہے. اڑے طریقے سے کہڑی بھی بیماری ہے, چاہے پرانو نزلو زکام ہے, دم ہے, جوڑن کی بیماری ہے, یا سندن جو سور ہے, یا کنرگ جو سور ہے, جگر جی جے بھی بیماریوں ہیں, ہیپاٹائٹس اے بی سی جی بھی بیماریوں ہیں, ان کے علاوہ جو ہے سو گردے کی جی پتھری ہے یا پتے کی جی پتھری کے جی حوالے سے بغیر آپریشن کے جی کامیاب علاج جرمن ہومیوپیتھک کلینک تے کیا ویندو ہے, بواسیر جو کامیاب علاج. اڑے طریقے سے جے کرے موضوعات کے حوالے سے گال کیوں تو جے کہ سو اساں وٹ کلینک تے جی ما گال کی تا ہر قسم جی بیماری جا پیشنٹس ایندا ہیں, پر جڑے دین میں دسنا ہوں تو کچھ جے کہ زیادہ پیشنٹس جی بیماری جا ایندا ہیں, یعنی او سمجھن نہیں تے ہن وقت ان جی وبا پھیل جی رہی ہے یا وہ بیماری زیادہ تھی رہی ہے, تو ان کے بارے میں اویئرنیس دین اساں جو कमु हूंदो आहे अहिड़े तरीक़े सां। हिन दफ़े बि असांजे क्लिनिक्स ते खोड़ सारा पेशंट ॿिया बि आहिनि, लेकिन चमड़ी जूं बीमारियुनि जे में बि हिकिड़ी ख़ासि बीमारी हूंदी आहे सोरियासिस। सोरियासिस छा आहे, छो थींदी आहे, या कंहिंखे थींदी आहे, या जेकॾहिं थी वञे त उनखे जो कहिड़ो इलाजु हूंदो आहे, उनजे बारे में नंढी अवेयरनेस ॾिनासीं। जो सोरियासिस अहिड़ी बीमारी हूंदी आहे जो हीअ हिकु नंढी बीमारी नाहे, नाले में हिकिड़ी सोरियासिस जे नाले सां बीमारी आहे, लेकिन हीअ बीमारी ॾह ॾह साल वीह वीह साल पेशंट खे जेको आहे सो रहंदी आहे, ऐं उहो मरीज़ जेको आहे सो दर बदर जेको आहे सो घुमंदो रहंदो आहे, यानी हर शहर में हर डॉक्टर वटि, लेकिन शिफ़ा जेको आहे सो उनखे घटि मिलंदी आहे। जेकॾहिं कुझु वक़्त जे लाइ उहो ठीकु थींदो आहे त दोबारा वरी उहा बीमारी तकलीफ़ उनखे थी वेंदी आहे, ऐं उहो पेशंट जेको आहे सो बार बार उन में जेको आहे सो मुबतला रहंदो आहे, ऐं तमामु उन में ॿियूं बि खोड़ सारियूं पेशंट्स खे तकलीफ़ूं खे मुंहुं ॾियणो पवंदो आहे। ऐं हीअं जीअं त मां पहिरां ॻाल्हि कई त सोरियासिस हीअ हिकु क्रॉनिक ऑटो इम्यूनी डिज़ीज़ आहे, जंहिंखे असां जीअं कॾहिं क्रॉनिक असां चवंदा आहियूं पुराणियूं जेके बीमारियूं हूंदियूं आहिनि, ऐं ऑटो इम्यूनी डिज़ीज़ उहा हूंदी आहे जेके अंदरियां ई जेके पंहिंजा सेल्स हूंदा आहिनि जिस्म जा, जॾहिं डेथ थियण लॻंदा आहिनि या उन्हनि में फॉल्ट थियणु लॻंदो आहे त पंहिंजो ई जिस्म जेको आहे सो यानी हुन सां विहणु लॻंदो आहे, ऐं पोइ जेको आहे सो इम्यून सिस्टम जे नाकारा हुजण जे करे जेको आहे सो या जेके बि सेल्स हूंदा आहिनि डेथ थियणु लॻंदा आहिनि, ऐं पोइ उहा बीमारी वधंदी वेंदी आहे। अहिड़ी तरीक़े सां उन बीमारी में थींदो छा आहे, थींदो इहो ई आहे त जेको आहे सो यानी उहा जेकी बि चमड़ी हूंदी आहे खुरदनी थी वेंदी आहे जिस्म जे कहिड़े बि हंध ते, यानी निर ते, पेट ते, अखियुनि जे मथां, ब्रियुनि जे मथां, हथनि ते, पेरनि ते, पुठी ते, मथे में। तव्हां ॾिसंदो त जेको आहे सो ईअं जीअं छिलर, मच्छी जा छिलर जेको आहे सो निकिरी ईंदा आहिनि, ऐं उहे जेके जेको आहे सो मच्छी जा छिलर हूंदा आहिनि बिल्कुलु उन्हनि वांगुरु जेको आहे सो थी वेंदा आहिनि, ऐं पापड़ियूं ठही वेंदियूं आहिनि, ॻाढ़ा चुटा निशान ठही वेंदा आहिनि। अहिड़ा खोड़ सारा पेशंट हिन वक़्तु बि असां वटि अंडर ऑब्ज़र्वेशन आहिनि, ऐं अलाह ताला जी महिरबानी सां ठीकु थी विया आहिनि, ऐं वॾी ख़ुशी थींदी आहे जॾहिं अहिड़े क़िस्म जो पेशंट जेको बेहंदा थी अचे, ऐं ॾह ॾह वीह वीह सालनि में मुबतला हुजे, ऐं उहो जेकॾहिं हिते ठीकु थी वञे, ऐं पंहिंजा फीडबैक असांखे FM रेडियो ते ॾिए या असां वटि अची ऐं हिते इंटरव्यू रिकॉर्ड कराए वञे, त हीअ हिकिड़ी वॾी ख़ुशनसीबी आहे जेको आहे सो असांजे क्लिनिक जी ऐं असांजे इलाज जी। जर्मन होम्योपैथिक क्लिनिक ते होम्योपैथिक इलाज सां जेकॾहिं पेशंट अहिड़नि वॾनि बीमारियुनि में ठीकु थी वञे थो त नंढियूं बीमारियूं हुनजे लाइ कुझु बि कोन्हे। वरी ॻाल्हि वरी बि असां हिकिड़ी कंदासीं त हिन सभु में रब ताला जी कर्म नवाज़ी आहे, जेकॾहिं उहो किथां बि शिफ़ा ॾिए त जेको आहे सो बिल्कुलु शिफ़ा थी सघे थी। अहिड़े तरीक़े सां ई जीअं मां ॻाल्हि कई त जेको आहे सो असां वटि इहे पेशंट्स ईंदा आहिनि, ऐं इहे अहिड़नि बीमारियुनि में जॾहिं ठीकु थी वेंदा आहिनि त पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि, त हिकिड़ा व्यूज़ बि अवां ताईं पहुचाईंदासीं जेको उहो पेशंट लाइव जेको आहे सो असांखे फेसबुक ते जेको आहे सो रिकॉर्ड कराए वियो, ऐं उहो व्यूज़ इन ई बीमारी जे हवाले सां आहे। अचो तव्हांखे बि जेको आहे सो हिन सां जेको आहे सो बिल्कुलु ॿुधाईंदासीं।
0: दोस्तों, तव्हांखे ॿुधाईंदा हलूं, प्रोग्राम आहे सिहत जी ॻाल्हि, हिकु दोस्त जा व्यूज़ आहिनि। जी डॉक्टर साहबु,

0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجوئی مظہر اسکول سسٹم محراب پور جی وزٹ کریو ودیق رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم محراب پور کانٹیکٹ نمبر 03013865453
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल जो पर एतमाद आई मां अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई 03073592120